0: Hey, this is Fakhar Abbas and you are listening to FM 92.6 UCP ki duniya. UCP ki duniya.
1: Kya aap apni puri zindagi daav par lagayenge? Ek packet, ek deal aur phir police, hathkadiyan, adalat aur jail. Aur iske baad badnaami, toote hue rishte aur barbaad mustaqbil. منشیات کا کاروبار کسی کو کامیاب نہیں بناتا، یہ صرف دو چیزیں دیتا ہے، جیل اور بربادی۔ اپنی زندگی کو جرم کی کہانی نہیں، کامیابی کی مثال بنا۔
2: ایک قوم، ایک منزل، منشیات سے پاک پاکستان۔
3: If you want to stay connected to the latest updates of your country, stay connected to University of Central Punjab FM 92.6 UCP کی دنیا۔
4: Sufi sings who that which is, that which was, that which will be.
5: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
6: ایک نیا انداز،
7: ایک نئی سوچ،
6: ایک نئی پہچان،
7: ایک نئی لگن۔
6: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان۔
7: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے،
6: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
7: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، UCP نمبر 1۔
6: جب ملتی ہے لگن،
7: محنت،
6: کامیابی اور خلوص،
7: تو بنتی ہے
6: UCP کی دنیا۔
7: آپ سن رہے ہیں FM 92.6۔
6: سنتے رہیے۔
8: ہمت کرے انسان تو کیا ہو نہیں سکتا، پہاڑ کے سینے میں سوراخ ہو نہیں سکتا۔ دریا کی موجوں کو اگر روک لے کوئی، دریا کا رخ موڑ دے تو کیا ہو نہیں سکتا۔ السلام علیکم، آپ کا میزبان علی حسن آپ کی خدمت میں حاضر ہوں، اور آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا۔ آج نہایت اہم موضوع کے ساتھ آپ تمام سامعین کی خدمت میں حاضر ہوں۔ موضوع یہ ہے کہ ہماری سوسائٹی میں ہم دیکھتے ہیں کہ ہمارے پاس دو طرح کے لوگ موجود ہوتے ہیں۔ ایک وہ ہوتے ہیں جو مینورٹی میں ہو کے لوگوں کو لیڈ کر رہے ہوتے ہیں، ایک وہ لوگ ہوتے ہیں جو میجورٹی میں ہوتے ہیں لیکن وہ بینگ اے ٹیم ان مینورٹی لوگوں کے نیچے کام کر رہے ہوتے ہیں۔ تو دونوں اشخاص میں کیا خصوصی فرق ہے، وہ کون سی کوالٹیز ہیں، وہ کون سی ابیلیٹیز ہیں جو دونوں اشخاص میں فرق پیدا کرتی ہیں، اور کچھ لوگ آگے نکل جاتے ہیں، لیڈ کر جاتے ہیں، اور کچھ لوگ پیچھے رہ جاتے ہیں، تو بنیادی طور پہ وہ کیا فرق ہے؟ آج اس فرق کو جانیں گے، آج اس فرق پہ بات کریں گے، آج ان کوالٹیز پہ بات کریں گے کہ وہ کون سی کوالٹیز ہیں جو ان مینورٹیز کو لیڈر بنا دیتی ہیں اور ان میجورٹی کو وہ پیچھے رکھ دیتی ہیں۔ تو ہر انسان کے زندگی میں مختلف مواقع آتے ہیں جہاں وہ ان چیزوں پہ اگر اچھا انیشیٹو لے تو وہ آگے نکل جاتا ہے۔ مثال کے طور پہ اگر بنیادی طور پہ ہم 9th class سے ایک بچے کی تربیت کو دیکھیں یا اس کی ابیلیٹیز کو دیکھیں، تو وہاں ہی وہ کچھ بچے ہوں گے جو کلاس میں تو نالائق معلوم پڑ رہے ہوں گے لیکن کرکٹ کے گراؤنڈ میں وہی انڈر 19 میں ہمیں نظر آ رہے ہوتے ہیں۔ وہاں ہی کچھ ایسے بچے معلوم پڑیں گے جو 9th class کے بورڈ میں ٹاپ کر جائیں گے، لیکن وہاں کچھ بچے ایسے بھی ہمیں معلوم پڑیں گے جو نہ کہ کرکٹ میں اچھے چل رہے ہیں، نہ کہ پڑھائی میں اچھے چل رہے ہیں، اور مینورٹیز میں چل رہے ہیں، اور بالکل درمیان میں وہ چل رہے ہیں۔ تو ایسے لوگ بڑے ہو کے جب ہم معلوم پڑتا ہے تو وہ کسی ٹیم ورک میں پڑے ہوتے ہیں یا کسی کے انڈر کام کر رہے ہوتے ہیں۔ تو بنیادی طور پہ اپنے بچوں میں ایسی کون سی ابیلیٹیز ڈالنی چاہیے، یا بنیادی طور پہ ہمیں خود بذات خود اپنے کردار کے لیے کون سی ایسی ابیلیٹیز کو چوز کرنا چاہیے جو کل کو آنے والے وقت میں ہمیں لیڈنگ پرسنالٹی بنا دے، ہمیں بینگا لیڈر انسٹیٹیوٹ انٹروڈیوس کر دے۔ سو اس کے اندر سب سے پہلی جو ایک ابیلیٹی ہے، جو آپ کہہ سکتے ہیں نہایت اہم ابیلیٹی ہے، وہ ہے ویژن۔ ہمیشہ لیڈر کے پاس ویژن ہوتا ہے، لیڈر بغیر ویژن کے ہوتا ہی نہیں ہے، اس کے پاس ایک خواب ہوتا ہے، जिस ख्वाब की ताबीर की स्ट्रगल में वो लगा होता है, जिस ख्वाब के लिए वो मेहनत कर रहा होता है, जिस ख्वाब के लिए जब वो सुबह उठता है तो वो इनिशिएटिव लेना स्टार्ट करता है, रात को सोने तक वो उस ख्वाब के लिए ही काम कर रहा होता है। तो बग़ैर ख्वाब के हमें मालूम पड़ा कि कोई लीडर नहीं होता। तो बुनियादी तौर पे जब आप ग्रो अप होते हैं लाइफ में, आप अपनी टीन एज में आते हैं, आप उस एज सेक्टर में होते हैं जहां आप 12 साल से लेके 16-17 साल की उम्र के दरमियान में होते हैं, तो वहां ही आपको डिसाइड करना चाहिए कि आपने ज़िंदगी में क्या करना है। देखें, अल्लाह ताला ने हर इंसान को एक ख़ास मकसद के लिए इस दुनिया फ़ानी पे भेजा है। उस शख्स को जब वो इस दुनिया पे आता है तो अल्लाह ने उसको एक वक्त मुकर्रर उसके लिए किया है जिसमें उसके दिल में वो ख्याल डालते हैं कि तुम शायद इस काम के लिए बने हो। अब इट्स अप टू द मैन कि वो उस ख्याल को कैसे पिक करता है, उस ख्याल पे कैसे इनिशिएटिव लेता है। एक ये बहुत अहम क्वालिटी है विजन के बाद, अगर हम देखें इनिशिएटिव लेना। इनिशिएटिव इज़ ऑल अबाउट दैट कि आपके क्लास ग्रुप में आप खड़े हैं, अचानक बुनियादी तौर पे आप 5वीं 6वीं जमात के एक तालिबे इल्म में आपके क्लास में प्रिंसिपल आते हैं, आके कहते हैं कि बच्चों एक तकरीरी मुकाबला है, ठीक है, उसमें मुझे आप में से किसी एक बच्चे को भेजना है, तो आप में से कोई विलिंग है जाने के लिए? अब वो 5वीं या 6वीं जमात का जो बच्चा होगा या वो पूरी क्लास होगी, उनमें से पहले किसी ने अभी तक तकरीर नहीं की, लेकिन ये अल्लाह की तरफ से है कि उनमें से कोई एक बच्चा खड़ा होगा और हाथ खड़ा करके कहेगा कि प्रिंसिपल को सर मैं ये कर सकता हूँ। दिस इज़ कॉल्ड द बेसिक इनिशिएटिव, दिस इज़ कॉल्ड द इनिशिएटिव ऑफ द लाइफ। वो इंसान लीडरशिप क्वालिटीज़ वहाँ से ही लर्न करना स्टार्ट कर जाता है। बाकी क्लास उस पर इस चीज़ का एतबार करना शुरू कर देती है कि अगर इसको कुछ नहीं भी आता तो ये अपनी क्वालिटीज़, अपनी अबिलिटीज़ पर इतना बिलीव करता है कि ये आगे जाएगा, इसको अपनी ज़ात पर इतना यकीन है कि मैं कर सकता हूँ, और ये बिलीव बेहद ज़रूरी है। तो जब ज़िंदगी में हम इनिशिएटिव लेना स्टार्ट कर देते हैं, हम ये चीज़ सोच लेते हैं कि हमने ये करना है, तो आप अपने जो तबका फ़िक्र है या अपनी सोच का जो आपका तबका बना हुआ है या अपने आसपास के जो आपके मौजूदा लोग हैं उनमें से आप लीडर उभरते हैं, मालूम पड़ता है कि ये इंसान लीडर है जब वो इनिशिएटिव लेना स्टार्ट करता है। तो बेसिक एबिलिटी जो आपको चाहिए बींग अ लीडर, वो इनिशिएटिव लेना चाहिए। इसी के साथ साथ हमारे पास तकरीबन 15 ऐसी क्वालिटीज़ हैं जो आज हम डिस्कस करेंगे छोटे छोटा करके कि कौन सी क्वालिटीज़ होनी चाहिए जिससे हम लीडर बन सकते हैं। तो सुनते रहिए FM 92.6 UCP की दुनिया। एक छोटे से म्यूजिकल ब्रेक के बाद मिलते हैं।

0: Broadcasting from University Studios.
1: Where knowledge is empowerment.
0: This is
2: 92.6.
3: वेलकम बैक टू FM 92.6 UCP की दुनिया। तो आज हम बात कर रहे थे कि बुनियादी तौर पे क्या फ़र्क होता है एक लीडर में और एक टीम मेंबर में। तो हम डिफरेंट क्वालिटीज़ और अबिलिटीज़ को डिस्कस कर रहे थे। इसी के साथ साथ हमारे पास नहायत ज़रूरी एक क्वालिटी आप ही आई है सामने और मैं आप ज़रूर आप तमाम आपसे डिस्कस करना चाहूँगा, दैट इज़ द कॉन्फिडेंस। कॉन्फिडेंस होता क्या है और कॉन्फिडेंस आता कैसे है, ये बेहद ज़रूरी है जानना। देखिए, एक पावर है, दैट इज़ कॉल्ड सेल्फ अश्योरेंस। सेल्फ अश्योरेंस इज़ द पावर जो आपको कॉन्फिडेंस देती है। अगर आप अपनी ज़ात के बारे में अश्योर हैं, आप इस चीज़ के बारे में अश्योर हैं कि जो मैं करने जा रहा हूँ वो ये प्लान है मेरा, ठीक है, उसके बारे में स्ट्रेटजी मेरी ये है, ठीक है, अगर मैं क्रिटिकल थिंकिंग करूँ तो उसका एनालिसिस ये निकलेगा। तो अगर आप अश्योर हैं अपने बारे में, आप जानते हैं कि मेरी ज़ात ये कर सकती है, तो वो चीज़ आपको कॉन्फिडेंस देती है। वहाँ से आपके अंदर कॉन्फिडेंस आता है और कॉन्फिडेंट बॉडी, कॉन्फिडेंट लीडर ही हमेशा लीड कर सकता है। सो अगर आप लीड करने जा रहे हैं, आपके पास कॉन्फिडेंस होना बेहद ज़रूरी है। और याद रखिएगा, नॉलेज आपको कॉन्फिडेंस देता है। अगर आपके जो प्लान है उसके बारे में आपके पास अच्छा नॉलेज है तो आप एक कॉन्फिडेंट इंसान हैं, आप कॉन्फिडेंस से अपनी टीम को लीड कर सकते हैं। सो लीड करने के लिए कॉन्फिडेंस होना बेहद ज़रूरी है। एक और पावर है, हमें बहुत से छोटे छोटे मवाकों में ये देखने को मिलती है कि लीडर अकाउंटेबिलिटी पावर के साथ होता है। लीडर के पास अकाउंटेबिलिटी बहुत ज़्यादा होती है, वो हमेशा अकाउंटेबल होता है कि मैंने अगर ये कर दिया उसके असरात ये होंगे और उन असरात की वजह से जो मुझे प्रॉब्लम्स फेस करना पड़ेंगी वो ये हैं, लेकिन मैंने ये इनिशिएटिव ले जाना है, ठीक है। आपके पास सक्सेस, आपके पास लॉस की अकाउंटेबिलिटी होना ज़रूरी है। आप कोई काम करने जा रहे हैं, आप एक सोशल मीडिया पे अगर आप एक आईडी बनाना चाह रहे हैं, आप कुछ भी करना चाह रहे हैं, सो उसके लॉसेस आपको क्या नुकसान होंगे, उसके क्या फ़ायदे होंगे, इनकी अकाउंटेबिलिटी आपको होना बेहद ज़रूरी है। और लीडर के पास अकाउंटेबिलिटी होती है, वो कोई भी काम करने जा रहा होता है, कोई जॉब ज्वाइन करने जा रहा होता है, तो वो अकाउंट कर लेता है कि मैंने अगर इस जॉब को ज्वाइन किया तो मुझे इसका नुकसान ये होगा, अगर मैंने इस जॉब को ज्वाइन किया तो मुझे इसका फ़ायदा ये होगा। अब वो अकाउंट करके चलता है कि अगर मैंने इस जॉब को ज्वाइन कर लिया है, इसका फ़ायदा मुझे ज़्यादा है या ज़्यादा नुकसान है। सो अगर आप बीइंग अ स्टूडेंट हैं, लीडरशिप क्वालिटीज़ को लर्न कर रहे हैं, तो आपको बेसिक ये पता होना चाहिए कि आपको अकाउंट करके चलना है अपनी ज़िंदगी के हर फैसले को। जब आप ज़िंदगी के हर फैसले को अकाउंट करके चलेंगे तो आपको मालूम पड़ेगा कि मेरा कौन सा फ़ैसला माजी में गलत था, मेरा कौन सा फ़ैसला मुस्तकबिल के लिए दुरुस्त होगा। सो ये क्वालिटी ही आपको आगे ज़िंदगी में ले जाएगी। इसी के साथ साथ हम अगर बात करें स्ट्रैटेजिक थिंकिंग की, क्या स्ट्रैटेजिक थिंकिंग क्या होता है, तो स्ट्रैटेजिक थिंकिंग बेसिकली एक इफ़ेक्टिव लीडर जो होता है वो इस चीज़ का एबल होता है कि वो स्ट्रैटेजी को डिज़ाइन कर सके, प्लान को डिज़ाइन कर सके। अगर वो अपनी टीम के लिए एक अच्छा प्लान ही नहीं डिज़ाइन कर सकता तो वो लीडर नहीं है। अगर वो टीम को बता नहीं सकता कि आपने अगर इस रास्ते पे चलना है तो आगे से आपको इस रास्ते से मुड़ के इस एबिलिटी को अडॉप्ट करना है, ऐसे ऐसे आपको ज़िंदगी में चलना है, अगर वो अपनी टीम को ये स्ट्रैटेजी ही नहीं डिज़ाइन करके दे सकता कि आपने इस काम को इस तरीक़ेकार से करना है, तो वो एक लीडर नहीं है। लीडर के पास हमेशा एक स्ट्रॉन्ग प्लान होता है, वो हमेशा उस प्लान के मुताबिक चलता है, एक स्ट्रेटेजिक थिंकिंग पॉइंट ऑफ व्यू से जिंदगी को चलाता है कि मैंने जिंदगी को इस तरीकाकार से चलाना है, मैंने अपनी टीम को इस तरीकाकार से चलाना है, मैंने अपनी टीम के सामने ये प्लान रखना है, उनकी राय को भी अडॉप्ट करना है क्योंकि अडेप्टेबिलिटी के साथ चल रहा हूं, और फिर अगर कोई मसला आ रहा है, कोई प्रॉब्लम आ रहा है टीम में या कोई वर्कआउट में प्रॉब्लम आ रहा है, तो उस प्रॉब्लम की जगह पर खुद खड़े होना है, खुद वहां स्टैंड करना है। अगर आपकी टीम मिसाल के तौर पे आप एक क्लब को रन कर रहे हैं और आपको अपनी जो प्रेजेंटेशन है वो कहीं प्रेजेंट करनी है कि यहाँ ये चीज़ हम प्रेजेंट करने जा रहे हैं, आपकी टीम प्रेजेंट कर रही है लेकिन टीम कहती है कि यहाँ हम लैक कर रहे हैं, यहाँ हम गलती कर चुके हैं, यहाँ से हमें डांट पड़ेगी, तो बीइंग अ लीडर आप खुद सामने आए, यार देखो आप मेरी टीम हो, मैं वो डांट देखूंगा, मैं उस चीज़ पे डिबेट करूंगा, मैं सामने आके लड़ूंगा। हमेशा लीडर ऐसा होता है, लीडर कहता है कि जो मसले हैं, जो प्रॉब्लम्स हैं वो मैं अपने कांधों पे लेता हूँ, मैं उस चीज़ को सॉल्व करूंगा। सो हमेशा एक स्ट्रेटेजिक थिंकिंग के साथ लीडर हमेशा वो इनिशिएटिव लेता है और करके दिखा देता है। एक और हमारे पास नहायत अहम और ज़रूरी आप कह लें एक एबिलिटी है, दैट इज़ द इमोशनल इंटेलिजेंस, जिसे EI भी कहा जाता है। इमोशनल इंटेलिजेंस इज़ दैट بینگا آرجی، اگر آپ تمام اب آپ سے گفتگو کروں تو زندگی میں ایسے بہت سے مواقع آ جاتے ہیں کہ جیسے اب مائک کے سامنے میں بیٹھا ہوں، موبائل میرے ہاتھ میں ہے، مجھے اچانک ایک کال آتی ہے، اللہ نہ کرے میرے کسی قریبی انسان کو کوئی مسئلہ بن جاتا ہے، کوئی ڈیتھ ہو جاتی ہے، تو مجھے آن مائک یہ چیز کبھی بھی پریزنٹ نہیں کرنی کہ دیکھیں میری اس انسان کی ڈیتھ ہو گئی ہے. دیٹ از دا ایموشنل انٹیلیجنس، دیٹ از دا ایموشنل اسٹیبلٹی. اور یہ سمجھنا لیڈر کو بے حد ضروری ہے کہ آپ کے ارد گرد کی جو چیزیں ہیں، جو آپ کی ذات پہ اثرات کرتی ہیں، ان چیزوں سے بچ کے آپ نے اپنے ورک آؤٹ کو کیسے ایموشنلی سٹیبل اور ایموشنل انٹیلیجنس کی پاور سے لے کے چلنا ہے. آپ کی جو آپ کی ورک آؤٹ ہوتا ہے نا، آپ کی جو محنت ہوتی ہے یا آپ کا جو مین ورک ہوتا ہے، اس میں آپ کو ایموشنلی بیلنس رہنا ہوتا ہے، آپ کو ڈائیورٹ نہیں کرنا ہوتا. مثال کے طور پہ میں ایک ٹیم کو رن کر رہا ہوں، میری ٹیم میں 5 لوگ ہیں، 2 لوگ ایسے ہیں جو میرے ساتھ بچپن سے چل رہے ہیں اور میرے بچپن کے دوست ہیں، 3 لوگ ایسے ہیں جو جنہوں نے بعد میں جوائن کیا ہے. تو ایموشنلی مجھے اس چیز پہ سٹیبل ہونا چاہیے کہ میں نے 5 کے حقوق کو برابر رکھنا ہے، میں نے 5 کو برابر لے کے چلنا ہے، میں نے کسی کو ترجیح نہیں دینی، اور بغیر ترجیح دیے مجھے اس ٹیم کو لے کے چلنا ہے. تو اگر آپ کے اندر ایموشنل سٹیبلٹی ہے تو آپ ایک اچھے لیڈر ہیں، اور اگر آپ میں نہیں ہے تو اس کو بلڈ کرنا چاہیے، تاکہ اگر آپ ایک ٹیم میں کام کر رہے ہیں، آپ کو کچھ لیڈ کرنے کے لیے دیا جاتا ہے، تو آپ اس کو اچھے طریقے سے لیڈ کر سکیں. ایک نہایت اہم جو کوالٹی ہم سب میں ہونی چاہیے میں تو کہتا ہوں، اور ایک لیڈر میں تو بے حد ضروری کوالٹی ہے، وہ چیز وہ ہے کریج. آپ میں کریج ہونی چاہیے. دیکھیں، آپ اپنی ذات کو انڈینجر کر سکتے ہیں، آپ اپنی ٹیم کو انڈینجر نہیں کر سکتے. ہم مسلح افواج میں بھی یہ چیز دیکھتے ہیں کہ جب ایک آپریشن ہو رہا ہوتا ہے، اور میں بذات خود میری فیملی ایک آرمی بیک گراؤنڈ سے ہے، اور میں یہ چیز جانتا ہوں کہ جب آپریشن میں آپ اترتے ہیں، اگر آپ ایک سپاہی ہیں، اگر آپ ایک سولجر ہیں، تو ہمیشہ آپ اپنے کپتان کے پیچھے ہی چل رہے ہوتے ہیں. آپ کا کپتان یہ نہیں ہوتا کہ آپ میں کریج نہیں ہے، آپ میں کریج ہوتی ہے. آپ ایک سپاہی ہیں، آپ ایک سولجر ہیں، آپ میں کریج ہوتی ہے کہ میں نے آگے نکل کے لڑنا ہے. دیکھیں، سولجر جو ہوتا ہے بنیادی طور پہ زیادہ ہمیں جو معلوم پڑتا ہے وہ یہی ہے کہ وہ ایک ایسے علاقے، رورل علاقے سے بلانگ کرتا ہوتا ہے، ایک ولیج سے بلانگ کرتا ہے، ایک گاؤں کے علاقے سے بلانگ کرتا ہے، اس کا جسمانی طور پہ وہ زیادہ مضبوط ہوتا ہے. پھر کیوں وہ پیچھے لڑ رہا ہوتا ہے اور کپتان آگے ہو کے گولیوں کے سامنے لڑ رہا ہوتا ہے؟ کپتان تو ایک پڑھا لکھا بچہ ہوتا ہے جو کہ نیا نیا ٹریننگ کر کے ایک فیلڈ میں اترا ہوتا ہے، اور وہ سامنے دہشت گردوں کو فیس کر رہا ہوتا ہے. فرق اس لیڈر اور اس سولجر میں کیا ہے؟ سولجر کے پاس وہ انیشیٹو پاور نہیں ہے، سولجر کے پاس وہ کریج پاور نہیں ہے. اس لیڈر جو ایک پڑھا لکھا شہری بچہ ہے اور نرم مزاج کا انسان ہے، اس کے پاس وہ کریج ہے، اس کے پاس وہ پاور ہے کہ وہ کہتا ہے اپنے 40 بندوں کی پلٹون میں سے کہ میں نکل کے لڑوں گا، میں آگے آ کے لڑوں گا، میں تمہیں لیڈ کروں گا. دس از دا لیڈر. لیڈر ہمیشہ کریج کے ساتھ کام کرتا ہے، لیڈر ہمیشہ کریج دکھاتا ہے. لیڈر کو جہاں نظر آتا ہے کہ میری ٹیم میں موجود یہ 4 سے 5 اب آپ پہ کوئی مسئلہ آنے والا ہے، کوئی پرابلم آنے والا ہے، وہ اپنی ذات کو آگے کرتا ہے کہ میں یہ پہلے فیس کروں گا، میرے لوگ محفوظ رہیں. تو ہمیشہ لیڈر میں یہ کوالٹی ہونی چاہیے کہ وہ کریج کے ساتھ زندگی گزارے. جیسے آپ کریج اپنی فیملی کے لیے دکھاتے ہیں کہ میرے گھر والوں پہ یہ مسئلہ نہ آئے، میری ذات پہ آ جائے، یہی کریج آپ کی ایک ٹیم کے اندر ہونی چاہیے. سو اسی کے ساتھ ہم پروگرام کو اختتامی مراحل کی طرف لے کے چلیں گے. لیڈر ہو یا ایک ٹیم ممبر ہو، اللہ تعالیٰ نے تمام احباب کو ایک جیسا بنایا ہے، ایکول بنایا ہے. فرق صرف کوالٹیز اور ابیلیٹیز کا ہے. سو ہمیشہ اپنی ذات پہ کام کریں. اللہ نے ہمیں اس دنیا میں شعور کے لیے بھیجا ہے. اگر ہم اس شعور کو معلوم نہیں کر پاتے، اس شعور کی تلاش نہیں کر پاتے، شاید روز قیامت میدان محشر میں ہم لاجواب ہو جائیں گے. سو لاجواب ہونے سے بچیں، اپنی ذات کو امپاور کریں، اپنی پرسنالٹی کو امپاور کریں، ایسی پرسنالٹی بنائیں جو اس معاشرے کے کام آ سکے، ایسی پرسنالٹی بنائیں جو اپنی ذات کے لیے کام آ سکے، اور ایسی پرسنالٹی بنائیں جو آپ کی فیملی کے لیے کام آ سکے. سو اسی کے ساتھ اپنے میزبان علی حسن کو دیجیے اجازت. ملتے ہیں اپنے نیکسٹ ایپیسوڈ میں، تب تک کے لیے اللہ حافظ.

0: University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: جی ویلکم بیک معزز سامعین, آپ کو دوبارہ خوش آمدید کہتے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا. جیسا کہ آپ پہلے سے جانتے ہیں ہم ایف او ایس ٹی کے بارے میں پروگرام کر رہے ہیں, اور آج ہمارے ساتھ جو دو مہمان تشریف فرما ہیں ڈاکٹر صبا کبیر اور مس اقرا جمیل, ان سے باری باری ہم سوال کر رہے ہیں, اور آپ کو یقیناً پسند آ رہا ہوگا یہ جو نالج ہم آپ تک پہنچا رہے ہیں یہ آپ ہی کے فائدے کے لیے. بغیر کسی توقف کے ہم بڑھتے ہیں ڈاکٹر صبا کبیر کی طرف. ڈاکٹر میں بتائیے گا کہ آپ کا جو ایم ایل ٹی کا پروگرام ہے, میں تو اتنا اس بارے میں آگاہی نہیں رکھتا, لیکن مجھے یقین ہے چونکہ آپ خود بتا رہی ہیں کہ اٹ از بینگ سولڈ لائک ہاٹ کیکس, تو آپ ہی کا ڈپارٹمنٹ یو سی پی کا ڈپارٹمنٹ ایم ایل ٹی کیوں, وائی ناٹ ادر یونیورسٹیز, ایسی کیا خاصیت ہے آپ کے پروگرام میں؟
4: جی ایکچولی سر, اس کی کچھ بہت مین ریزنس ہیں. سب سے پہلے تو یہ کہ ہمارا جو ڈگری ہے اٹ از گلوبلی ریکگنائزڈ. ہم نے ہمارا جو یہ پروگرام ہے اٹ از رجسٹرڈ اینڈ ایفیلیٹڈ ود دا الائڈ ہیلتھ پروفیشنل کونسل. ایک ویریفائڈ پروگرام ہم نے اس وقت اسٹارٹ کروایا ہوا ہے جو کہ رجسٹرڈ ہے. دوسرا ہمارے پاس جو ہے ایک کمپریہنسو کریکولم ہے دیٹ کورز بوتھ تھریٹیکل نالج اینڈ پریکٹیکل اسکلز ان کی ایریاز. ہمارے پاس جو لیبس ہیں دیز آر دا اسٹیٹ آف دا آرٹ لیبس ود اے ماڈرن فیسلٹیز, جس میں ہمارے پاس وی ہیو اے ویری ویل مینٹینڈ لیبس ود ایڈیکویٹ اسپیس فار دا پریکٹیکل ٹریننگس. ہمارے پاس جو فیکلٹی ہے اٹ از ویری کوالیفائڈ اینڈ ایکسپیرینسڈ, اور ہمارے پاس جو ہے ڈفرنٹ انٹرنشپ اینڈ کلینکل ٹریننگ اپرچونیٹیز ہیں. وی ہیو کولیبریشنز ود ڈفرنٹ ہاسپٹلس, ڈائگنوسٹک سینٹرز, ریسرچ انسٹیٹیوٹس to provide students with their practical trainings. Iske alawa hamare paas jo hai wo continuous research development hai. Hamare paas we have a culture in a UCP that encourages faculty and the students to engage in scientific exploration and contribute to advancing medical laboratory science. Phir hamare paas entrepreneurship facilities available hai. Hamare paas takhleeq center hai jahan pe bachcho ko jo bhi unke ideas hote hain, jo bhi unki thinking hoti hai, usko wo entrepreneurship تک لے کر جاتے ہیں, اور اس کی پوری فیسلٹیز بچوں کو پرووائڈ کی جاتی ہیں. اس کے علاوہ ہمارے پاس ہمارا پروفیشنل ڈیولپمنٹ کی طرف بہت زیادہ فوکس ہے. بچوں کو ڈفرینٹ ٹیم ورک کے تھرو, کمیونیکیشنز کے تھرو, اور ڈفرینٹ ایکٹیویٹیز کے تھرو ان کی ٹیم بلڈنگ کی جاتی ہے, کریکٹر بلڈنگ کروائی جاتی ہے. اور ہمارے پاس اسٹوڈنٹ سپورٹ سروسز اویلیبل ہیں جہاں پہ ہر طرح کی اکیڈمک کاؤنسلنگ, مینٹرشپ اور کیریئر گائیڈنس وغیرہ پرووائڈ کی جاتی ہے. ہمارے پاس جو ہے ہینڈز آن ایکسپیرینس ان کو پرووائڈ کیا جاتا ہے ٹو دا ریئل ورلڈ, اور بہت ساری ڈفرینٹ چیزیں ہیں.
3: ڈاکٹر صاحب بہت شکریہ. اسی سوال کو لے کے میں مس اقرا آپ کی طرف بڑھوں گا, آپ بتائیے.
5: سر ایم ایل ٹی اٹ سیلف جو ہے وہ اتنی زیادہ ویل نون ہو رہی ہے, اتنی زیادہ اس کی پیک پہ جا رہی ہے, کیونکہ اس میں سب سے بڑا ایڈوانٹیج یہ آتا ہے کہ یہ ایک پروفیشنل ڈگری ہے. اسٹوڈنٹس جیسے اس ڈگری میں آتے ہیں ود ان سیمسٹر, آفٹر ٹو سیمسٹر اور میکسیمم آفٹر فور سیمسٹر دے آر ایبل ٹو گیٹ اے جاب. مے بی اٹس لائک اے فلیبوٹمسٹ, اٹس لائک اے لیب ٹیکنیشین, اور اٹس لائک اے ریسرچ لیب اسسٹنٹ. لائک تو ایک تو یہ ریزن ہے. دوسرا یہ کہ سر یو سی پی اٹ سیلف اتنی اچھے طریقے سے اسٹوڈنٹس کو گائڈ کر رہا ہے, ان کے لیے ایک ڈیٹیلڈ کریکولم لے کے آ رہا ہے, اینڈ ان کی جو فیکلٹی ہے وہ اتنی ٹرینڈ ہے, اسٹوڈنٹس کو اتنے ڈیسنٹ وے میں اور ایک ایجوکیشنل وے میں انہیں گائڈ کیا جاتا ہے کہ ان کے لیے آگے کریئر اپرچونیٹیز کیا ہیں. ان کے لیے اٹ سیلف اپرچونیٹیز کریٹ کی جاتی ہیں تاکہ اسٹوڈنٹ جو ہیں وہ جلدی سے جلدی اپنے پروفیشنل لائف میں اسٹیپ آؤٹ کر سکیں.
3: میں ایک اور سوال ضمنی یہاں سے پوچھنا چاہوں گا پہلے ڈاکٹر صاحب آپ سے, کہ کیا آپ کو اس اپنے پروگرام کو پروموٹ کرنے کے لیے کہ کیا کوئی ایگزیبیشنز بھی کرتے ہیں, کوئی آپ لوگ یہاں کوئی کمپٹیشنز بھی کرواتے ہیں؟
4: بالکل سر, ہمارے پاس ڈفرینٹ طرح کے کمپٹیشنز بھی ہیں اور ڈفرینٹ طرح کے فیسٹیولز بھی یہاں پہ ارینج کیے جاتے ہیں. ہمارے پاس فار ایگزامپل ایک سائنس فیسٹیول یہاں پہ لگایا جاتا ہے, ہر سال ہوتا ہے, ڈفرینٹ فیکلٹیز کے ساتھ ہوتا ہے, جس میں ایکسٹرنلس بھی انوائٹیڈ ہوتے ہیں. بچے اپنے ماڈلز, اپنے جو ڈفرینٹ جو بھی ان کے آئیڈیاز ہوتے ہیں ان کو وہ وہاں پہ پریزنٹ کر رہے ہوتے ہیں, اور اپنی جو بھی ان کی ایکٹیویٹیز ہوتی ہیں وہ اس کے اندر انوالو ہوتے ہیں وہاں پہ. اس کے علاوہ ہم بچوں کو آؤٹ سائڈ دا یو سی بی ڈفرینٹ سینٹرس کے اندر اور ڈفرینٹ فیسٹیولس کے اندر لے کر جاتے ہیں تاکہ ان کے ایکسپوجر زیادہ سے زیادہ بڑھے.
5: سر اسے میں کنٹینیو کرنا چاہوں گی ڈاکٹر صاحبہ کی بات کو. اس میں ہمارے ایک بہت ایک ایونٹ ہوتا ہے جو کہ بایو انفارمیٹکس پوسٹر کمپٹیشن ہے. اس میں میڈیکل لیب ٹیکنالوجی کے بچے بہت ایکٹیولی پارٹیسپیٹ کرتے ہیں. دے پریزنٹ دیئر آئیڈیاز, دے پریزنٹ دیئر سافٹ ویئرس دیئر, اینڈ اسی کنٹیکسٹ میں ہم اپنے اسٹوڈنٹس کو ڈفرینٹ جو ہے انسٹیٹیوٹس وزٹ کراتے ہیں. اس میں جو سم ہاؤ ایک بہت کامن ہمارا ایک ایونٹ تھا وہ تھا ہمارا اسلام آباد میں, جس میں ہم اسٹوڈنٹس کو لے کے گئے تھے ایم ایل ٹیپ کے ایونٹ میں, جو کہ ایک میڈیکل لیب ٹیکنالوجی ایسوسیشن ہے پاکستان کی, اینڈ آر اسٹوڈنٹس سیکیور third position in their poster competition. And besides this, they also attend the first Allied Health Professional Council. That was a professional convention that was organized by MLCon. So students हमारे इस्लामाबाद भी गए थे. They actively participated there and as well as win their poster competitions and their quizzes as well.
4: अच्छा सर, एक एक और चीज़ जो इसी कॉन्टेक्स्ट के अंदर है, जब हम बच्चों का एक्सपोजर करवाते हैं इन चीज़ों के साथ, तो बच्चे ऑब्वियसली बहुत सारे एक न्यू आइडियाज़ और लेकर भी आ रहे होते हैं. तो वहाँ पे हमारे बच्चों ने कुछ ऐसे मॉडल्स बनाए थे बायोसेफ्टी के परस्पेक्टिव से, कि बच्चों ने हम ये देखा कि किस तरह से हम जो ये लैब कोट्स हैं जो हम डेली बेसिस पर लैब्स के अंदर काम कर रहे हैं, तो ये कंटामिनेट हो जाती है. उन कंटामिनेटेड क्लोथ्स को जब हम अपने घर पे लेके जाते हैं तो उनकी वॉशिंग हो रही है विद नॉर्मल डेली क्लोथ्स, तो वो भी कंटामिनेट हो सकते हैं. तो उन्होंने एक आइडिया प्रेजेंट किया, उन्होंने एक ऐसा डिवाइस बनाया कि किस तरह से हम उसको स्टरलाइज कर सकते हैं विद इन अ लैब, ताकि जब आप उसको घर पे लेके जाएं तो वो कंटामिनेट ना हो. और वो बड़ा अच्छा किस्म का उन्होंने बनाया और जिसको बहुत सब लोगों ने अप्रिशिएट भी किया. और एक वो एक न्यू चीज़ थी, एक न्यू आइडिया था जो अभी तक हमें कहीं और पे नज़र नहीं आया था, और अब हम उसको पेटेंट की तरफ लेकर जा रहे हैं. तो इसी तरह से बच्चों ने कुछ माइक्रोस्कोप्स बनाई हैं विद डिफरेंट आइडिया के साथ ही, किस तरह से उसमें डिफरेंट सेल्स को ऑब्जर्व किया जा सकता है. तो ये हमारे पास इस तरह की बहुत सारी चीज़ें बच्चों की तरफ आई हैं, और इन बच्चों को हम पेटेंट की तरफ भी लेकर जा रहे हैं और एंटरप्रेन्योरशिप की तरफ भी लेकर जा रहे हैं.
3: जी मिस सिकरा, मैं आपसे पूछना चाहूँगा, इनके अलावा आपने क्या कोई ऐसे एक्टिविटीज़ हैं या आपके पास ऐसे कोई डायनामिक्स हैं जिससे आप बच्चों के रुझान को MLT UCP में आने को परवान चढ़ा सकें?
5: सर, इसमें बहुत सारे डिफरेंट फैक्टर्स हैं जिसमें हमारे पास हम बहुत सारे इस तरह से ओरिएंटेशंस रखते हैं. हम कुछ सेमिनार्स अरेंज करते हैं, हम कुछ कॉन्फ्रेंसेस अरेंज करते हैं जिसमें कुछ टॉप ऑफ द लिस्ट अगर आप इवेंट्स और कॉन्फ्रेंसेस की बात करते हैं, तो अभी रिसेंटली हमने अक्टूबर में ब्रेस्ट कैंसर अवेयरनेस के पॉइंट ऑफ व्यू से एक ब्रेस्ट कैंसर अवेयरनेस सेमिनार ऑर्गेनाइज किया. देन वी ऑल्सो हैव एन एंटीबायोटिक अवेयरनेस सेमिनार बिकॉज ऑफ द टॉप इशू ऑफ एंटीबायोटिक रेजिस्टेंस थ्रू आउट द वर्ल्ड. देन जब हमारी फर्स्ट अलाइड हेल्थ प्रोफेशनल काउंसिल जो है वो फॉर्म्ड हुई है, जब वो ऑफिशियली जो है डिक्लेयर की गई है, तो वी ऑर्गेनाइज्ड एन इवेंट ऑन द गुड लैब प्रैक्टिसेस, क्वालिटी एश्योरेंस एंड ओरिएंटेशन ऑफ एलाइड हेल्थ प्रोफेशनल काउंसिल. इसके अलावा सर, हमने एक स्टूडेंट्स की लैब्स के अंदर वेस्ट मैनेजमेंट को इन्हांस करने के लिए एक ट्रेनिंग करवाई थी, बायोलॉजिकल वेस्ट मैनेजमेंट एंड सेग्रीगेशन, जिसमें हमारे पास जो सर्टिफाइड बायोसिक्योरिटी के मेंबर्स थे वो आए थे, और उन्होंने स्टूडेंट्स को स्टेप बाय स्टेप थ्रू हैंड्स ऑन ट्रेनिंग गाइड किया था कि किस तरह से हमें अपनी आपको प्रोटेक्ट करना है अगेंस्ट द इन्फेक्शियस ऑर्गेनिज्म. मीनवाइल फिर हम साथ में बच्चों को विजिट्स करवाते हैं, हमने स्टूडेंट्स को डिफरेंट लैब्स विजिट करवाई हैं, हॉस्पिटल्स विजिट करवाए हैं, जैसे कि चुगताई लैब है, इलाम इकबाल मेडिकल कॉलेज है, चिल्ड्रन हॉस्पिटल है. Then we visit University of Veterinary and Animal Sciences. Recently our students of Medical Lab Technology visited the University of Biological and Applied Sciences. तो ये सारे visits जो होते हैं, these students को एक professional exposure देते हैं, they know the real world activities, they know actually how the lab works.
3: हम चलते हैं एक और वक्फे की तरफ, कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6 UCP की दुनिया.